0: بسم اللہ الرحمن الرحیم. میرے خدا میرے لفظ و بیان میں ظاہر ہو، اسی شکست و بستہ زباں میں ظاہر ہو. میں سرخرو نظر آؤں کلام ہو کے سکوت، تیری عطا میرے نام و نشاں میں ظاہر ہو. السلام علیکم، دس از مریم ہاشمی وتھ پروگرام مڈ مارننگ ٹاک. جی ہاں، آج کا یہ خصوصی اردو اسپیشل ٹرانسمیشن جو ہے وہ سلام میڈیا کے ذریعے آپ تک پہنچایا جا رہا ہے، اور جس کا مین مقصد یہی ہے کہ ہم نہ صرف مختلف زبانوں کو پروموٹ کر سکیں، اس میں بات کر سکیں، بلکہ ہم لوگوں کو جو اس کمیونٹی سے ریلیٹڈ ہیں، جو اس زبان سے وابستہ ہیں، ان کو جو ہے ایک دوسرے کے قریب لا سکیں. جیسے ہم بات کر رہے ہیں کہ وی آر لائیو فرام جوہانسبرگ، اینڈ جوہانسبرگ ایک ایسا ڈائیورس سٹی ہے ساؤتھ افریقہ کا، جس میں ماشاء اللہ بہت سارے کلچرز جو ہیں وہ رہتے ہیں، اور ڈفرینٹ زبانیں ہیں، ڈفرینٹ لینگویجز ہیں، اور ان لینگویجز کے ساتھ کیا ہوتا ہے کہ ہم کمیونیکیٹ کرتے ہیں. تو ہر زبان خوبصورت ہے، ہر لینگویج جو ہے وہ بہترین ہے، اور کوشش ہماری آج کے اس خصوصی اسپیشل اردو ٹرانسمیشن کی یہی ہے کہ ہم ایسی خواتین کو، ایسے لوگوں کو جو ہے وہ کنیکٹ کر سکے اپنے اس پروگرام کے ذریعے، جو اردو زبان سے محبت رکھتے ہیں، وابستگی رکھتے ہیں، دل سے جو ہے وہ اس زبان سے جڑے ہیں، اس کلچر سے جڑے ہیں، اور اپنی بہت ساری ایسی خصوصیات ہیں جو کہ اپنے اس پروگرام کے ذریعے وہ ہم لوگوں تک پہنچانا چاہتے ہیں، اپنا کوئی میسج جو ہے وہ اس پروگرام کے ذریعے دینا چاہتے ہیں. جی، ہمارے ساتھ اسٹے ٹیونڈ رہیے گا، 11 سے لے کر 1 بجے تک، یعنی کہ 11 to 1 PM میں آپ کے ساتھ رہوں گی مڈ مارننگ ٹاک میں. آپ ہمیں جوائن کر سکتے ہیں، ہم سے بات کر سکتے ہیں، ہمیں بتا سکتے ہیں آپ کیا سمجھتے ہیں، دنیا کو کوئی پیغام آپ اچھا دینا چاہتے ہیں، امن کا پیغام دینا چاہتے ہیں، آپ اس پروگرام کے ذریعے دے سکتے ہیں. جی، پروگرام کی ہم آج شروعات کرتے ہیں، اور اس کا فارمیٹ سمپلی میں آپ کو بتاتی چلوں کہ ہم نے آج اس پروگرام میں ڈفرینٹ لوگوں کو کنیکٹ کیا ہے، اور ڈفرینٹ کنٹری سے کنیکٹ کیا ہے. جی ہاں، موسٹلی ہماری جو گیسٹ ہیں آج کے پروگرام کی وہ ہیں UK سے بلانگ کرتی ہیں، جی ہاں موسٹلی لندن سے بلانگ کرتی ہیں. ایک ہمارے پاس جو گیسٹ ہیں وہ ہمارے پاکستان سے بلانگ کرتے ہیں. تو ہم نے سوچا کہ ڈفرنٹ کلچرز جو ہیں، ڈفرنٹ کنٹریز جو ہیں، ان کو سب کو کنیکٹ کیا جائے اور آپ تک ان کی آواز جو ہے پہنچائی جائے. شروعات کرتے ہیں اپنے پروگرام کی. آج ہمارے ساتھ موجود ہیں ہماری ایک بہت پیاری گیسٹ ہیں، اور گیسٹ کی تعریف میں آپ کو کیا بتاتی چلوں، کیونکہ سم ٹائم ہوتا ہی ہے کہ آپ بہت اسکلڈ ہوتے ہیں، بہت کریٹیو ہوتے ہیں، اور آپ میں بہت ساری تخلیقی صلاحیتیں جو ہیں وہ موجود ہوتی ہیں. تو آپ دنیا کے کسی بھی کونے میں ہوں، آپ اپنی ان صلاحیتوں کو آزما کر، اس کو کام میں لا کر، آپ بہت کچھ بڑا کر سکتے ہیں. جی ہاں، ہمارے ساتھ موجود ہیں ثنا عثمان، پاکستان لاہور سے. اور انہوں نے کیا کیا کہ وہ ایک بہت اچھی آرٹسٹ تھیں، بہت اچھی پینٹر تھیں، بہت کچھ انہوں نے اپنی زندگی میں اچیو کیا، بہت اوارڈز جو ہیں انہیں ملے ہیں، اور جس نے ان کی مطلب کارکردگی کو بہت زیادہ سراہا گیا ہے، گورنمنٹ لیول پہ ان کو بہت زیادہ جو ہے وہ اپریشیٹ کیا گیا ہے. تو ان کی آج کارکردگی کی کہانی ہم ان سے سنیں گے، کیونکہ اپنے انہوں نے اس پیشن کو، آرٹ کے پیشن کو انہوں نے بزنس میں کنورٹ کیا ہے. یہ بڑا ایک نیو تھنگ ہے میرا خیال ہے ہم سب کے لیے، بہت سارے جو لوگ ہیں ان کے لیے ایک بڑی موٹیویشن ہے کہ آپ اپنے پیشن کو اپنے بزنس میں کیسے کنورٹ کر سکتے ہیں. تو یہ جو آج کی سٹوری ہے، اٹس اونلی بیکاز آف دیٹ کہ ہم دیکھیں کہ اگر آپ کا پیشن ہے، آپ کا آرٹ ہے، اس میں کوئی پیشن اور اس کو اپنے بزنس میں کنورٹ کرنا ہے ایز اے کیفے. جی ہاں، انہوں نے ایک کیفے بنایا غنی آرٹس کے نام سے، اور اس کیفے کو انہوں نے جو ہے بہت رنگ دیا ہے، بڑا خوبصورت پینٹ کے رنگوں کی طرح کا انہوں نے اس کو رنگ دیا ہے. اور کس طرح کی یہ سوچ ان کے ساتھ آئی، انہوں نے کیسے اس چیز کو اسٹارٹ کیا، کیا کیا مشکلات آئیں، یہ سب ہم ان سے ڈسکس کریں گے. جی، ویلکم کرتے ہیں اپنے پروگرام میں ثنا عثمان کو. السلام علیکم ثنا.
1: وعلیکم السلام مریم، کیسی ہیں؟
0: جی ثنا، میں بالکل ٹھیک ہوں. سب سے پہلے تو آپ یہ بتائیے پاکستان کے ویدر کی کیا کنڈیشن ہے وہاں پہ. جی، ویدر جو ہے آپ کو پتا ہے جوہانسبرگ کا ویدر بہت خوبصورت ہے، آج تو بہت اچھا جو ہے ماشاء اللہ سنی ڈے ہے. تو پاکستان میں سچویشن کیسی جا رہی ہے ویدر کی؟
1: پاکستان میں اس ٹائم مونسون چل رہا ہے، اگر ویدر کو دیکھ کے اکارڈنگ بات کی جائے تو پاکستان میں تو خیر ملا جلا موسم چل رہا ہے، گرمی بھی ہے اور خوشگواریت بھی ہے، خوبصورتی بھی ہے، اور گرمی تو
0: اپنا رنگ دکھاتی ہے. اور پتہ یہ جو ہے یہی بڑی خوبصورتی اللہ سبحانہ و تعالیٰ کی نعمتوں کی، کہ کتنے خوبصورت جو ہے انہوں نے جو ہے یہ رنگ اور موسم جو ہے وہ بنائے ہیں. بات ہو رہی ہے رنگوں کی، تو ثنا بتائیے گا کہ آپ کا جو پیشن تھا آرٹ میں، سب سے پہلے آپ کا انٹرسٹ آرٹ میں کیسے ہوا، پھر اس نے آرٹ کو آپ نے ایک آرٹ کیفے میں کیسے کنورٹ کیا، ذرا بتائیے گا ہمیں.
1: بیسکلی میں خود ایک آرٹسٹ ہوں، جیسے کہ آپ پہلے انٹرو دے چکی ہیں، कि मैं जो आर्टिस्ट होता है वो बाय बोन आर्टिस्ट होता है, वो किसी भी फील्ड में अपनी अपना करियर बना ले, लेकिन उसकी जो अंदर का एक तख्लीकी इंसान होता है वो हमेशा जिंदा रहता है। तो इसी तरह मैं भी आर्टिस्ट ही थी, शुरू से आर्टिस्ट थी, बचपन से आर्टिस्ट थी, बहुत ज्यादा पेंटिंग बनाई, हैंडवर्क बहुत ज्यादा किए, और मास्टर्स मैंने फिर हिस्ट्री में किया, लेकिन बात फिर वही खत्म हो गई कि जो आपका अंदर का इंसान होता है बेसिकली वही आपका असर होता है। और मेरे अंदर से मैं आर्टिस्ट थी, तो फिर मैंने पेंटिंग उसी को देख के इसको पेंटिंग को शौक के साथ साथ प्रोफेशन भी की तरफ फिर मैं ले आई।
0: राइट, सो ये जो आपका प्रोफेशन है, जैसे मैं आपके पीछे देख रही हूँ, माशाल्लाह बहुत क्रिएटिव आपकी चीजें हैं जो आपने क्रिएट किया है, तो इस कैफे का आइडिया आपको कैसे आया और आपने क्या सोचा कि आपके इस आर्ट को किस तरह से लोगों तक आसानी से पहुंचाया जाए? कुछ और भी कर सकते थे आप?
1: बेसिकली मेरा जो हनिया आर्ट का जो एक आइडिया था, मैं अपना एक ऐसा आउटलेट बनाना चाह रही थी जहाँ पे मैं अपना आर्ट को डिस्प्ले कर सकूँ, क्योंकि मुझे नहीं समझ आ रही थी कि मैं एक आर्ट कर रही हूँ, मैं एक हुनर मेरे अंदर है, मैं अपनी पेंटिंग्स बना रही हूँ, तो मुझे उसको प्राइवेटली कैसे शोकेस करना। तो फिर जब मैंने अपना एक आउटलेट बनाने का सोचा जहाँ पे अपना आर्ट तकलीक सारी दिखा सकती वहाँ पे चीजों को, फिर जब मैं वहाँ खड़ी हुई तो मुझे पता लगा कि नहीं यार, आर्ट तो खाने और पीने के बगैर तो काफी नहीं होता कि जहाँ पे हम बैठे हैं, गप शप करें, चाय कॉफी पिए और साथ अपने आर्ट को भी इंजॉय करें।
0: अच्छा सर, ये भी बड़ा कहा जाता है कि जो आर्ट का और कॉफी का बड़ा जो है वो बिल्कुल गहरा ताल्लुक है, आप क्या समझती हैं? जैसे मैंने आपकी बात किया कि आपने आर्ट को अपने प्रमोट करने के लिए कैफे का ही इंतखाब किया, तो आप भी ऐसी कुछ किसी आदत है आपको, कॉफी एंड आर्ट जो है ये आपके साथ साथ है?
1: बिल्कुल ऐसे ही है, जो आर्टिस्ट है वो पीने चाय और कॉफी का तो बहुत शौकीन है, उसे ये होता है कि आपको नए नए याद आते हैं, साथ आप एक कॉफी का सिप लेते हैं, साथ आप एक रंग लेते हैं, आप इन चीजों को मिला के एक नई क्रिएशन बनाते हैं, क्रिएटिविटी आपके अंदर से उभर के आती है। और कॉफी, आप जब तक एक इन्वायरमेंट को इंजॉयमेंट नहीं बनाएंगे ना, जब तक, क्योंकि कॉफी और चाय जो है, टी जो है, और वो है आपकी सेटिस्फेक्शन, ठीक है, आप उसको एंजॉय करेंगे, मौसम एंजॉय करेंगे, आपके अंदर आपको रंग समझ आएंगे, आपको क्रिएशन समझ आएगी, तो इन दोनों के इंतजार को मिला के मैंने सोचा कि क्यों ना एक नया एक्सपीरियंस किया जाए, ताकि लोग कॉफी भी एंजॉय करें और अपना आर्ट, मेरे आर्ट को या अपने आर्ट को जो वो बनाते हैं यहाँ बैठ के, उसको भी वो अप्रिशिएट भी करें और उसको क्रिएट भी करें।
0: सही। अच्छा सर, ना बड़ा मुश्किल होता है आइडियाज को जो है उसको अमली जामे पहनाना, उसको हकीकत में लाना, तो आपने माशाल्लाह अपने इस आर्ट को हकीकत में लेकर आई, बड़े चैलेंजेस आए होंगे, प्रॉब्लम आई होगी, तो सबसे मेन प्रॉब्लम जो आपको लगी और जो आप समझती हैं कि अगर कोई इस बिजनेस को इस तरह स्टार्ट करना चाहिए, अपने किसी भी पैशन को वो आगे लेकर चलना चाहिए, तो उन चीजों का खास तौर पर ख्याल रखें।
1: असल में जो सबसे बड़ा चैलेंज जो होता है ना, आपके पास आइडिया तो होता है, लेकिन जो सबसे मुश्किल चैलेंज है वो है प्लानिंग, आपका पेशेंस, आपकी मेहनत, आपकी कंसिस्टेंसी और इन्वेस्टमेंट, कि ये सारी चीजें अगर आपने अपने आइडिया को, अपने ख्वाब को पूरा करना है, तो इन सारी चीजों को साथ लेकर बहुत ज्यादा मेहनत की जरूरत होती है, क्योंकि आइडिया तो आपके पास है, लेकिन जब तक उस आइडिया को आप अमली शक्ल देने के लिए, एक आपको प्रॉपर हिम्मत और हौसले की जरूरत है।
0: राइट, वक्त हुआ जाता है एक छोटे से ब्रेक का, सो विल कम बैक आफ्टर दिस वेरी वेरी शॉर्ट ब्रेक, स्टे ट्यून्ड।
2: शिमर, स्पार्कल, कैप्टिवेट, नथिंग लेस देन अ मास्टरपीस, ड्रॉपलेट्स ऑफ गोल्ड इंस्पायर्स प्रेशियस डिजाइन, Platinum bursts with intricate freshness, and every pure diamond becomes more than just a girl's best friend. Voda Gold Gem Jewelers, where timeless dreams become a reality. Come to us. We tailor-make designer gold, platinum, and diamond jewelry. Trade in or remodel your old gold. Clad yourself with classy name-branded watches. We offer insurance valuation and Freeza card calculation. Visit us at 534 Ridge Road, Overport, or call 031-208-9142. Voda Gold Gem Jewelers, manufacturers of fine gold and diamond jewelry.
3: Hmm, Dad, these Frimax chips are so tasty.
4: Wow, that really takes me back. My dad bought me a Frimax chips every day after school. They were my favorite when I was your age as well. Quality is at the very heart of what we do, And that's why we ensure that every Frimax packet is filled with the beautiful goodness and flavor-packed taste that you've come to expect from us since 1982. Frimax, from generation to generation.
5: You South African, of course. You anxious about the future. We've got you covered. Build on your wealth portfolio with Randri Jewelers Gold Coin Exchange. Visit us at 151 Stephen Dlamini Road, Musgrave, Durban, or call us on 031-202-4700 for more information. Randri Jewelers Gold Coin Exchange, your passport to gold investment.
6: Gaza needs your support more than ever. Homes have been shattered, and families have lost everything. With your support, our teams are delivering clean water tankers, feeding the hungry, and assisting orphans who have no one left. Let us give Gaza whatever help we can. African Muslims Agency, empowering, educating, inspiring.
7: Are you banking with convenience, transparency, and flexibility? With Al Baraka Bank's transactional banking account, you can enjoy convenient everyday banking designed around your needs. Benefit from zero fees on point-of-sale transactions and manage your banking easily through Al Baraka's secure mobile banking app and internet banking platform from everyday
6: pay. Feeding the hungry and assisting orphans who have no one left. Let us give Gaza whatever help we can. African Muslims Agency. Empowering, educating, inspiring.
7: Are you banking with convenience, transparency, and flexibility? With Al Baraka Bank's transactional banking account, you can enjoy convenient everyday banking designed around your needs. Benefit from zero fees on point-of-sale transactions and manage your banking easily through Al Baraka's secure mobile banking app and internet banking platform. From everyday payments to managing your personal or business banking, Al Baraka makes banking simple, transparent, and convenient. Visit albaraka.co.za to learn more. Al Baraka, your partner bank. Al Baraka Bank Limited is an authorized financial services and credit provider.
8: Listen to something fresh. Listen to Salam Media, your humanitarian broadcaster.